मुझको पानी पिला दीजिए, मुझको पानी, मुझको पानी, पानी दानी पम पग मरे सारे मापा पानी द पानी, मुझको पानी पिला दीजिए, मुझको पानी।